जौन गगन जब तबै ना हो तो त्रिभुवन ज्योत आपे निरंकार वर्ण पेख असरूप सो एको एको शब्द विडाणी साच बिना सूचा को नाही नानक अकथ कहानी कित कित विद जग उपजय पुरखा कित कित दुख बिन सुजाई हो मैं विच जग उपजय पुरखा नाम विसरे दुख।